संत जना मेरे राम। नदी दे पानी नू आराम नहीं आउंदा क्योंकि अंदर शव सागर दे मिलन दा तरल है, क्योंकि पानी शव सागर तो ही विछड़िया। हुकम विच बदलां दा रूप धार के वसिया फिर ठहरिया नहीं, एदे अंदर तड़प है, पत्थरां दीआं चोटां सहारदा, जंगलां विचों लंघदा, थलां नूं चीरदा, भज्जा जांदा। एदा निशाना शव सागर है। इसे तरह प्यार वालियां रूहां प्यारे दे रस्ते ते तुरदी है, जेड़ा तुरे ही नहीं है वो पहुंचेगा। तुरन वाले नू आस कदे ना कदे तो पहुंच, इस जन्म नहीं तो अगले जन्म ही सही, पर आस तो मन विच दर्शना दी प्यास तो प्यास बुझ जाए मुबारक है, जे अंदर प्यास लगी है तो धन गुरु अर्जन देव पातशाह जी उस प्यार वाली रूह तू भी कुर्बान जाते, जिस जन को प्रभ दर्श प्यासा नानक ताके बल बल जासा। जुड़े है मालिक दी आराधना। सूरज ने अख खोली उठे और नदी दे कंडे कंडे तुरिया जाने, चादर दी बुकल मारी साई दे सिमरन ते बाणी दिया तुका पड़ गए। अचानक ही सामने तकिया कोई इंसान दूरों भज के आंदा, पर नदी दे किनारे ते आके खड़ो जा। एक वेरी दूजी वेरी भी भज के आए, तीजी वेरी जिस वेले भज के आए, ये कुछ करना चाहता सी के सोने हाथ ने इस दी बांह फड़ी ते प्यार नाल पुछिया, क्यों भाई की करन लगा है? तक कोई सुंदर मूर्ति है जिसके चेहरे ते बड़ा नूर है, अखां च मस्ती क्योंकि अमृत वेले जागण वाला गुरु दी बाणी पढ़न वाला गुरसिख जिहड़ा है उसके चेहरे ते कोई अदम नहीं खेड़ा। अयाश इंसान पाप करन वाला उहदे चेहरे ते कदे भी ए वस्तु नहीं आ। अमीर दा तन बैंकां च पिया उहदा मत्था चमकदा, पर झूठा तन है जिन्हां गुरसिखां ने सच दा वणज कीता है, नाम रूपी तन कट्ठा कीता है, उहनां दे मस्तक ते भी चमक हुंदी। पाण च लिखिया जे को तन धरती विच दबे तां मत्थे चमकदे, बाणी पढ़न वाले दे मस्तक तो ही जापदा ए लगन वाला की करन लगा है। इन्हें क्या मैनू छड़ दो, मैं इस दुनिया तो तंग आके तंग आके की करन लगा है,
کہنے لگا میں چھال مار کے ندی وچ مرنا چاہوں. سونی سور مسکرا کے اس طرح کا مرنا یہ ٹھیک ہے. اس طرح کا مرنا یہ آتم گھات کہتے. جو آتم کاتی ہے بانی لکھا ہے آتم کاتی جگت کسائی, جس نے اپنی آتما کا کات کی اس طرح کا مرنا ٹھیک نہیں. کیوں مرنا ہے؟ میں بڑا دکھی, میں دنیا تو تنگ آ گیا. کارن جی, میں کدے مایا تاری سا, میرے کاروبار چلتے سن, فرما چلدیا سن, دیساں بدیساں وچ میرا کار وہار, سارے شہر وچ اتنے تک میری کوٹھی دے دروازے کے دربان ہر ویلے کھڑوتا رہتا. میرا حکم سی کہ کوئی منگتا بھی آگت مہاپرش میرے دروازے پہ نہ آئے, جی غلطی نال آ بھی جائے تو دربار نو حکم سی انہوں اگے توڑ دینا ہے, انہوں دینا کچھ. اسی طرح ہوتا ہے. پر ایک دن کوئی سائیں دا پیارا مہاپرش آ گیا. اس نے آ کے صدا کی تھی, رب دیا داتا پراپت کرن والے ہو, رب دے نام تے کچھ دیو. بھوک لگی ہے, بھوک بڑی بلوان. فرید نے لکھے موتوں بھوک بری, راتیں کھا دنے پھر کھڑی, بھکھا انسان کئی طرح دیا غلطیاں کر جاتا ہے, پاپ کرتا ہے. بھوک مہاپرش کسی پیار چا کے سدا دیتی. سروان نے کیا اگے جاؤ, اتوں کچھ نہیں ملے گا. پر مہاپرش ہستا کہنے لگے کیوں نہیں ملے گا, جی تو اتے کچھ نہ ہوئے تا کچھ نہیں ملے گا, تے جی میرے سائیں نے سب کچھ دیتا ہے تا سائیں دے نام تے منگدا کچھ دے. دروان نے پھر اس نے کہا بھائی یہ ٹھیک ہے, محل ہے, اندر بےنت پدارت ہے, پر ساڈے سیٹ دا حکم نہیں ہے کسی نے کچھ دے. اس واسطے چلا جا مہاپرش, میں نہیں جانا. مہاپرش پیاری سات سنگ تو جاوا ایڈے وسدے رستے گھر تو خالی. دربان نے پھر بھی سمجھایا, مہاپرش نہیں گئے, آخرکار میں اندروں باہر آ گیا. تکیا دربان نو پوچھے دربان یہ کیوں کھڑوتا ہے؟ سیٹ جی بڑا کیا ہے جانتا نہیں, چلا جا. مہاپرش ہستا کہنے لگے نہیں جانا, کچھ لے کے مینو کرو دا. صاحبان شری سکھمنی صاحب جی دے اندر آپ روز پڑھتے گن گاوت تیری اتر سمیر, جو جو صاحب دے گن گاؤ گے تو من نمرتا ہو جائے گا. من دے اندر غریبی, غریبی دا کہ نہیں مطلب میرے کپڑے پانے یا نردن ہونا, یہ دلدر کے. غریبی دا مطلب ہے نمرتا. کر کرپا جس کے ہردے غریبی وساوے, نانک ایہاں مکت آگے سکھ پاوے. گن گاوت تیری اتر سمیل, برس جائے ہوں میں برس. اس واسطے صاحباں دے گن گاؤ نہیں سارے وہ صاحب گیان دھیان کچھ کرم نہ جانا, سار نہ جانا تے ہر کری پڑی.
ਜਿਸ ਬਾਪੂ ਦੀ ਗੋਦ ਚ ਵੇਖੀ ਮਾਲਕ ਦੀ ਰਹਿਮਤ ਪ੍ਰਾਪਤ ਕਰ ਰਹੇ ਹੋ, ਆਹ ਮੁੱਕੇ ਵੀ ਪਵਿੱਤਰ ਕਰੋ ਆ ਗਏ।